0: OSR Digital, entertaining the nation. Manaslu World College, a home for future leaders. Tower Hill, Kathmandu.
1: यही फागुन 14 गते महाशिवरात्रि को दिन तपाईहरुको नजिकको सिनेमा घरमा नेपाली कथानक चलचित्र लाज शरणम